अनि राख्छ नि खपङ नेता अक्टी बुक्सङ नङ्खनाइथ्यौँ उज्जैन पनि कक ब्रोक भन्न सारा चाहिँ पोइन्ट मेगा हट छ रासमालाइन कक्तुमा खानालाई चाहिँ खानालाई चाहिँ र साम ग्रोजङ खानालाई थियौँ आन्लुगु तङडी त्यस्राप्छ जरा जों तिनी ओ कक्टी छलो नङमै आङमै खे तिनी न पान्डव जों खानालाई थियौँ फाइदि टेटाङ सारा सामु नरङ बगै अनि खपङ नेता अक्टी बुक्सङ